0: दुर्यंतपुर की खबर लांगे नीत पिन मीडियम दोन एफ एम एक आकाशवाणी करगिल वस्पतु सोदगा मेडसुम चु सोसु कसत डॉक्टर सईद इफ्तिखार हुसैनी कनर तिलुक्सिस कोटला टीसो एक प्रोचुगेट नियन मसद
1: असलम नलेकुम गा तोहरा बानो और दिलुक्सी प्रोग्राम पुखरे प्रोग्राम यन खनन सगीदुन लायों सेत निजुना सलाम पो प्रोग्राम यन खन सरमत सुनसेन सगा प्रोदमा चन सोशिक यले प्रोग्राम यन खन दिरिंग यर दिलुक्सी प्रोग्राम प्यान रुगनास हजार्स ऑफ तंबाको ड्रग्स या तंबाकू सिगरेट खनी दोन सगी कना चम चिक्षनुत खचन इन देश को लास को ला टीसे गा यन तंग सकपे खेप चुगेत यले प्रोग्राम यन खनुन दिर दिलुक्सी प्रोग्राम पो चे तुन पो दियाविन की गति मीमांस ला हागो तंग मिमिंगना मीमांसी डेलुक्स पोर याला लुस मिमिंगना गचिस दी प्रोग्रामी स्ट्रोलिका प्रोमाचिक फेस पंगाती डॉक्टर नुन लास्क्यो जिरे खोंसे प्रोमाचिक जिर्मोनिका हागो तंगिन निंग एन कानून यंते सा गती डॉक्टर जिरखनी स्पेरानिका ना बसे अमल बचा ताकि गती गतंग सगी गती फ्रुबस बिसी गती नाई जंजोसी गती कोमी सिहत पो याला ना क्यूचन लुसु कसनी टीसे गंतांग चकपे क्लिप चुके दिरिंग अति स्टोरिया फिजिशियन सीएचसी संकु डॉक्टर सईद इफ्तिकार हुसैन स्क्योतियो डॉक्टर आयबिकना दी ड्रग्स ने दी तंबाकू सिगरेट खनी दी निस्कोरला चमशिक अति जुक्सपे का दूनी स्नोत खचनियो दी स्नोक सुनी का नगल जुक जिरमोरियो चिन दे स्कोरला फेसपा टीसे गंतांग चकपे क्लिप चुके अस्सलाम वालेकुम सर
2: وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ
1: سقفت سکس نل یارنگ یو چھری مزرت یارنگ آکاش وانی کرگل اسٹوڈیاز کے دو چوکس ٹاپک انی کا تین یان کھنے سقف ایک ہاگو تنگ میں فلا یونس بھی فلا یارنگ یو چھری مو
2: یان تس نچا یونس اس دی فی شکریہ
1: کسا نی دری دی ڈرگز پین ڈرگز زبن ہا تمباکو زری سکری زری دون نگتی نگتی معاشرہ نگتی قوم نگتا تھون دو جو منگوس دون لینی دون نگتی صحتی فلا چم شکشنوت کے چنین دیس بولا چیک زنا
2: دو تمباکو زرنا یرا یا زرنا کتو کھانی زرنا دو آیون چندی سب ٹاپیان دے علاوہ یرا اگر زرنا کتو دے علاوہ نگتا مارکیٹ انوک الگ الگ می کو اونچن مگر کیمیکل پودا اونچن کی یا میں نہ کتو الکوہل چھنگ اتے زرت یا میں نہ کوکین زرت یا میں نہ را ایمفیٹامین زرن ڈرگ کتو اونچن یا میں نہ کتو چھنگ پو خران سوں دے علاوہ کینبیز یا چرس دے چیز نوں چن دون چیز ہچن زمن اگر جس پہلا پہلا لین نہ کتو کھوئی پہلے کا سائڈ افیکٹ چون چن یا افیکٹ چون چن دولا ایکیوٹ چیز چن دیر یا پنر گیا پنیا سخت کھاری کلن نہ کافی ٹائم چلن نہ کتو دولا کرونک جس چن ایکیوٹ میں آنا چیوں چن زمن پہلا پہلا کھوئی موڈ ان ٹھیک چھ چن اگر کہ تو خود سخت پریشان ہونا کہ تو کوئی موڈ پہ بڑھیا چھ چن کھوئے پرسپشن پہ چینج چھ چن مثال کے طور کھو سمبا تنگ چسپ یا تھوڑا کھو آرام چیز چھوڑ چن ہلکے کھوئے سمبا فکر پہ سخت ایک دیا ایلیویشن چھ چن مطلب تو بڑے چھ چن دوسرا پہلا